तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ निमा रुम्बाको आवाजमा एकांक्षी. निमा रुम्बा नेपाली आधुनिक सङ्गीतका लोकप्रिय गायक, गीतकार र सङ्गीतकार हुन्. 1990 दशकदेखि उनले नेपाली पप रक सङ्गीतलाई नयाँ पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्. उनका गीतहरूमा युवावस्थाको ऊर्जा, प्रेम, स्वतन्त्रता र जीवनशैलीको अभिव्यक्ति पाइन्छ. उनका अब केही चर्चित गीतहरूको कुरा गर्ने हो भने जिन्दगी भन्दैनौ क्यो, हजारौं सपनी, पागल मन, आउँछु भन्छौ जस्ता हिटहरू समावेश छन्. स्टेज प्रदर्शनमा उनको एकदमै करिश्मा होइन अनि नृत्य शैली र उत्साहले उनलाई नेपाली सङ्गीत उद्योगमा एक स्थायी नाम बनाएको छ होइन. उनको कन्सर्टहरू चाहिँ एकदमै इन्जोय गर्न गर्ने खालको हुन्छ. अब लागौँ वाचन क्यानबेरा सेगमेन्टतर्फ. म प्रतिष्ठा आज लिएर आएको छु क्यानबेरामा 4-10 सेप्टेम्बरसम्म तपाईँ र तपाईँको परिवारले सहभागी हुन सक्ने केही रमाइला कार्यक्रमहरूको अपडेट. क्यानबेरामा अब यो अब आउने हप्ता क्यानबेरा मुन फेस्टिभल 4-6 सेप्टेम्बर हुँदैछ. सिटी वक, पेट्री प्लाजा 3 दिनसम्म मुन फेस्टिभलको रौनकले भरिनेछ. एसियाली स्ट्रिट फुड, सांस्कृतिक नृत्य, सङ्गीत, डिजे सेट र परिवारमै रमाइलो गर्न मिल्ने गतिविधिहरू सबै एकै ठाउँमा तपाईँले भेट्नुहुन्छ. त्यसै गरी लाइफ लाइन क्यानबेरा बुक फेयर भनेर 4-6 सेप्टेम्बरमा हुँदैछ. एक्जिबिसन पार्क एपिकमा ठुलो बुक फेयर, पुराना किताब, म्यागजिन, डिभिडी, खेलाउना लगायत विभिन्न खालका कुराहरू यहाँले पाउन सक्नुहुन्छ. प्रवेशमा गोल्ड कोइन डोनेसन पनि गर्नुपर्ने हुनेछ. द क्याट एम्पायर विथ क्यानबेरा सिम्फोनी अर्केस्ट्रा भनेर 4-5 सेप्टेम्बरमा हुन गइरहेको छ. द क्याट एम्पायरले आफ्ना गीतहरूलाई अर्केस्ट्रा शैलीमा प्रस्तुत गर्दै विशेष सोहरू गर्नेछन्. त्यसै गरी स्टिम ट्रेन राइड्स भनेर त्यही समयमा 4-6 सेप्टेम्बरमै क्यानबेरा रेलवे स्टेसनबाट हेरिटेज स्टिम ट्रेन राइड्स बर्बङ र बुन्डेकडोरसम्म रमाइलो यात्रा गर्न सकिनेछ. बालबालिकाका लागि विशेष आकर्षक हुनसक्छ यो इभेन्ट है. अब त्यस्तै कुरा गर्ने हो भने क्यानबेरा आर्ट 4-7 सेप्टेम्बर है, 4-7 सेप्टेम्बर होइन, 4-7 सेप्टेम्बर हुँदैछ. लेक बर्ली ग्रिफिन वरिपर र सहरका विभिन्न स्थानमा समकालीन कला प्रदर्शनीहरू हुन गइरहेको छ. साथसाथै युरोपियन फेस्टिभल भनेर 5 सेप्टेम्बरमा टर्नरमा युरोपियन फुड, सङ्गीत, नृत्य, पेय पदार्थ र परिवारमै रमाइलो गर्न मिल्ने गतिविधिहरू हुँदैछन्। त्यसै गरी आउट अफ टच टम क्लिसन भनेर 5 सेप्टेम्बरमा क्यानबेरा थिएटरमा लोकप्रिय कमेडियन टमको स्ट्यान्ड अप कमेडी सो छ. र क्यानबेरा एटिक्युरियो बिजेर मार्केट 5-6 सेप्टेम्बर एपिकमा बिजार मार्केट अनौठा क्रिएटिभ हस्तकला अल्टरनेटिभ वस्तुहरूको चाहिँ प्रदर्शनी हुन गइरहेको छ. त्यसै गरी गगुन काइट फेस्टिभल फादर्स डेको अवसरमा 6 सेप्टेम्बरमा विशाल काइट फेस्टिभल हुन गइरहेको छ. त्यस्तै गरेर बोय एन्ड बेयरको लाइभ इन क्यानबेरा क्यानबेरा थिएटरमा बोय एन्ड बेयरको ट्रिपिङ ओभर टाइम टुर हुन गइरहेको छ. अज्योर राइडर पनि साथमा. क्यानबेरामा सेप्टेम्बरको पहिलो हप्ता साँच्चीकै रङ्गिन्छ. सांस्कृतिक उत्सव, कला, सङ्गीत, खेलकुद, परिवारमै रमाइलो गर्न मिल्ने कार्यक्रमहरू. तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, न्यानो बस्नुहोस् र क्यानबेराको अब त सुध्रिदो गरेको मौसमलाई इन्जोय गर्नुहोस्. अब स्प्रिङ पनि लाग्यो होइन, एकदमै रमाइला रमाइला एक्टिभिटीहरू प्लान गर्नुहोस्. म प्रतिष्ठा, तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3.

तपाईँ सुन्दै हुनुहुन्छ TWXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले सुन्यौँ शिशिर योगीको छाडेर काम सारा. शिशिर योगी नेपाली आधुनिक गीतका निरन्तर सक्रिय मधुर स्वरका प्रतिभाशाली कलाकार हुन्. उनका गीतहरूमा प्रेम, जीवनको भोगाई र भावनालाई सरल तर मन छुने शैलीमा प्रस्तुत गरेको पाइन्छ. अनि एकदमै मिनिङफुल गीतहरू हुन्छ होइन. यो गीत पनि एकदमै चाहिँ आफ्नो देशप्रति समर्पित छ होइन. त्यही भएर मलाई एकदमै मनपर्छ. अब लागौँ नेपालतर्फ. सबैभन्दा पहिले आजको नेपाल अपडेट सुरु गर्नु अघि भोटेकोसी बाढीबाट ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ता परिवारका सदस्यहरूका लागि हामी यहाँ क्यानबेराबाट गहिरो समवेदना व्यक्त गर्दछौँ. यो विपत्तिले नेपालको धेरै परिवारको जीवन एकैचोटि बदलिएको छ र हामी सबैको मन एकदमै नै भारी भएको छ. अब आजको नेपाल अपडेटमा हामी रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी भोटेकोसी बाढीबारे प्रधानमन्त्री कार्यालयका प्रत्यक्ष अपडेटहरू विस्तृत विवरणमा आधारित भएर कुरा गर्नेछौँ. सबैभन्दा पहिले यो बाढी एकदमै असामान्य बाढी थियो है. अब हिमालय क्षेत्रमा हिउँ चट्टानको ठुलो हिम पहिरोबाट उत्पन्न भएको विनाशकारी विपत्तिले एकदमै भनौँ न एउटा ग्लोबल अटेन्सन नै अहिले चाहिँ ग्र्याब गरेको छ. यसले नदीको सतह एकैचोटि बढाएर तटीय बस्तीहरूमा अकल्पनीय क्षति पुर्याएको छ. एकदमै नै ट्रेजिक इन्सिडेन्ट भयो होइन. अब अहिलेसम्म के भइरहेको छ त भनेर यसो सुन्यौँ भने सरकारले बाढी आए लगत्तै उद्धारलाई चाहिँ युद्धस्तरमा अब एकदमै तीव्र पारेको छ है. अब आर्मी एकदमै खटिएको छ, आर्मी पुलिसहरू. अब अहिले भनौँ न आज मैले यो रेकर्डिङ गरेको दिन, आज मैले रेकर्डिङ बजाइरहेको छु, यो मङ्गलबारको दिनसम्ममा चाहिँ 9,000 बढी है, लगभग 10,000 नागरिकलाई हवाई र स्थल मार्गबाट उद्धार गरिएको छ. करिब 400 उडान उद्धार तथा राहतका लागि भइसकेका छन् भने 20,600 सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्. जल विद्युतीय सुरुङहरूमा नेपाली, चिनिया, कोरियन विशेषज्ञ टोलीहरू खोजी जारी राखेका छन्. यसैबीच माथिल्लो त्रिशुली एक क्षेत्रमा मात्रै 2 दिनमा 250 उद्धार गरिएको छ. अब घाइतेको अवस्था हेर्ने हो भने करिब 300 घाइते नागरिकलाई उद्धार गरी काठमाडौँ तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ. 150 चाहिँ डिस्चार्ज पनि भइसक्नु भएको छ भने मनोपरा परामर्श तथा चिकित्सक टोली प्रभावित क्षेत्रमा खटिएका छन्. त्यसै गरी अब सरकारले चाहिँ राहत सङ्कलन गर्ने वितरणलाई प्राथमिकतामा राखेको छ. 26 आश्रय तथा राहत केन्द्र सञ्चालनमा छन्. आइतबार मात्रै अब 3,400 अस्थायी राहत प्राप्त गरेका छन्. काठमाडौँमा सङ्कलित राहत सामग्री नुवाकोटको बटार अनि धुन्चे पुर्याइएको छ होइन. तर पनि अब एकदम कति न्युजहरू चाहिँ आइरहेको छ, अझै राहत पुगेको छैन भनेर. एकदम विकट क्षेत्रहरूमा बाटो सबै बिग्रिएको छ. अब भनौँ न एकदमै नै विकराल छ अवस्था. त्यस्तो अवस्थामा मान्छेहरूले कति भनिराख्नु भएको छ, न्याय अब मान्छेहरूले भनिराख्नु भएको छ होइन, राहत आइपुगेको छैन भनेर. हो पनि अब केही पनि छैन, सबै कुरै चाहिने छ. एकदमै गाह्रो अवस्था छ. अब पिएम रिलिफ फन्डमा चाहिँ सहयोग गर्नु भनेर विस्तृत विवरणहरू सार्वजनिक भएका छन्। प्रधानमन्त्री राहत कोषमा 5,24,00,000,000 रुपियाँ चाहिँ जम्मा भएको छ होइन. त्यसै गरी 21,000 अमेरिकन डलर हिमालयन ब्याङ्क, लक्ष्मी ब्याङ्कमा जम्मा भएको छ भने सहयोग दिने देशहरूमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, स्विजरल्यान्ड अनि एडिबी, वर्ल्ड ब्याङ्क आदि विभिन्न संस्थाहरूले चाहिँ गरिरहेको छन्। यहीँ अस्ट्रेलियामा पनि धेरै नन प्रफिटहरूले चाहिँ एकदमै धेरै सहयोगहरू अपिल गरिराख्नु भएको छ अनि फन्ड रेजिङको कामहरू चाहिँ गरिराख्नु भएको छ, जुन एकदमै सराहनीय छ। सडक र पुल अब पुनर्स्थापनाको चाहिँ फर्स्ट प्रायोरिटी भनेर पनि भनिएको छ होइन. अब विभिन्न सरकारले दिने अपडेट्सहरूमा चाहिँ नुवाकोटको त्रिशुली पारीको भूभाग पुनः सडक सञ्चालनमा जोडिएको छ. अहिले चाहिँ अब कतिपय टेम्पोररी ब्रिजहरू राखेर होइन, अनि धेरै पुल बगाएकोले बेली ब्रिज निर्माण प्राथमिकतामा राखिएको छ. भारतले चाहिँ 230 मोड्युलर स्टिल ब्रिज पठाइसकेको छ भने थप 7 बेली ब्रिज चाहिँ दिनेछ भनिएको छ. चिनले
चाहिँ 30 बेली ब्रिज उपलब्ध गराउने भएको छ रसुवामा 30% घरदुरीमा चाहिँ विद्युत पुगेको छ त्यसै गरी नुवाकोटमा चाहिँ 85% क्षेत्रमा विद्युतीय पुनर्स्थापनाको काम भइसकेको छ भने धादिङमा चाहिँ लगभग सबैतिर नै विद्युत सेवा फर्किसकेको छ है अब त्यसै गरी अब अहिलेसम्म चाहिँ एकदमै दुःख लाग्दो के हो भने 900 भन्दा बढी सबहरू चाहिँ फेला परिसकेका छन् पहिचान नभएका सबहरूलाई डिएनए प्रक्रिया अनुसार व्यवस्थापन भइरहेको छ र अहिले सरकारको प्राथमिकतामा चाहिँ एक एक नागरिकको जीवन रक्षा अनि बेपत्ताको खोजी घाइतेको उपचार तत्काल राहत अनि दीर्घकालीन पुनर्स्थापनालाई चाहिँ जोड दिएको छ भनेर भनिराखिएको छ अब यो विपत्तिको घडीमा नेपालका परिवारहरूले देखाएको धैर्य एकता साहसलाई चाहिँ हामी सबैले सम्मान गर्नैपर्छ होइन हामी यहाँ टाढा बसेर हेर्दा पनि एकदम विकराल छ झन् त्यहाँ भोग्नेलाई त कुरै नगरौँ हामीले त त्यो सोच्न पनि सक्दैनौँ ज्यान गुमाउनु भएका सबैप्रति पुनः हार्दिक श्रद्धाञ्जली उद्धारमा खटिएका सुरक्षाकर्मी स्वास्थ्यकर्मी स्वयंसेवक र सहयोगी राष्ट्रहरूलाई भोइस अफ क्यानबेराको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु नेपाल छिट्टै पुनः उठोस् यही कामना छ भोइस अफ क्यानबेराबाट हामी नेप्लिज भोइस अफ क्यानबेराबाट हामी रसुवानुवाको धादिङका सबै प्रभावित परिवारहरूलाई शक्ति धैर्य र सुरक्षित रहन हार्दिक शुभकामना दिन्छौँ नेपाल सरकार सुरक्षाकर्मी स्वयंसेवक चिकित्सक र अन्तर्राष्ट्रिय समुदायको सामूहिक प्रयासले यो विपत्तिको घडी पार गर्न मद्दत गरिरहेको छ अब यति कुरा गर्दा गर्दै आज समय बितेको पत्तै भएन है अब कार्यक्रमलाई चाहिँ बिटो मार्ने बेला भइसकेछ आज नै प्लिज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नै प्लिज भोइस अफ क्यानबेरा प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद नेपालको यो दुःखद घडीमा हामी सबै धैर्य बस्न सकौँ हामीमा नेपाललाई छिट्टै एकदमै राम्रो रिकभर गरोस् नेपालले होइन यही कामना छ अर्को कार्यक्रममा फेरि भेटौँला सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् यदि भन्दै आज म तपाईँसँग बिदा लिने समय भइसकेको छ अर्को हप्ता यही दिन यही समय बिहिबार साँझ 8:00 to 8:30 पुनः भेट्नेछु 98.3 XXXFM मा जाँदा जाँदै कर्णदासको एउटा गीत